वेलकम बैक आएंगे चाहे दुनिया हो खफा संग छोड़ू ना तेरा। आपने अपना फैसला सुना दिया है, लगता है भाभी को बजाने की कोशिश हो रही है। और जितने लतीफे आते हैं कहीं अपनी कारस्तानी तो नहीं लिख रहे होते। इमाम बख्शियाल साहब कह रहे हैं कि अताउल्ला चला दीजिए। भाई अताउल्ला साहब ने कोई फिल्मी गाना गाया हो तो बता दीजिए। कैनेडा कंट्री, अच्छा भाई वो जो हमारा मैसेज था ना मेरा साहबजादे वाला, वो वाला मैसेज कुछ था। इतना बड़ा कैनेडा, सिवाय उनका एक प्रोविंस ब्रिटिश कोलंबिया जहां आप रह सकते हो, बाकी सारा कैनेडा फ्रीज टू डेथ। साहबजादा साहब कह रहे हैं कैनेडा के हवाले से आपने जो बात की है बड़ी जबरदस्त बात की है, और वहां पर इतनी सर्दी क्यों है इसकी भी एक वजह है। अगर आप लोगों को दिलचस्पी हो तो इस हवाले से बात करूं ना, वरना मैं भी बोलता रहता हूं आप लोग पता नहीं। लेकिन साहबजादा साहब की भी जनरल नॉलेज माशाल्लाह से बहुत अच्छी है। और पीर साहब कह रहे हैं, पीर मोहम्मद इलियास, नदीम भाई हमारा सॉन्ग किधर है? बहुत ही आला भाई, एक अरसा हो गया भजन आपका गाना चला चुका हूं मैं। और जिंदगी कहती है कि आज सॉन्ग A1 मगर आपकी आवाज की दीवानी, समझ रहे हैं ना आप? थैंक्स। अच्छा मेरी आवाज में एस गुल ने, सबा गुल ने भी फरमाइश की और आप दीवानी हैं, यानी कि समझ रहा हूं मैं। और सरजी थैंक्स आई लव यू, इसका मतलब सुन लिया पीर मोहम्मद इलियास ने, उनका मैसेज था। सॉन्ग सुन लिया आपके अब्बू का था, अच्छा ये वाला मैसेज हो गया था, लाला का भी मैसेज हो गया था। और सुनियो एक हमारे दोस्त हैं मुस्तफा भाई, उनको SMS करना नहीं आता, उनके अभी कॉल आई है एक सॉन्ग का कहा है। ओहो हो वाह वाह वाह वाह वाह, सलीम अहमद साहब हमारे प्यारे से मुस्तफा भाई को कहिए, पूरी कोशिश होगी कि हम उनकी फरमाइश पूरी कर दें, क्योंकि लाइन लगी हुई है, वो फरमाइशें पहले पूरी होंगी तो उसके बाद अगर वो हो गई पूरी सारी तो यानी कि समझ रहे हैं ना आप, फिर उनके लिए भी चला देंगे। भाई मोश्क हमारी खामोश हो गई है, क्यों क्यों क्यों क्यों क्यों, वजह बताओ। हैं जी ते हैं जी, शहनाज रूज भी आ गई हैं, सलाम कह रही हैं, वालेकुम अस्सलाम। और मैसेज पढ़ने का शुक्रिया अदा किया है हमारे प्यारे से अलीमुद्दीन साहब ने। भाई गाना चलाएंगे आप बेफिक्र हो जाएं। मिर्जा साहब आ गए ना भाई, मिर्जा साहब तो बड़े मैसेज आए हैं, मिर्जा साहब माजर चाहूंगा आपके मैसेज थोड़ा लेट पड़े जा रहे हैं, बल्कि मैसेंजर वाले। और क्या कहा है इन्होंने, अच्छा हाँ ये अच्छा, नदीम भाई उनको एक और भी क्रेडिट दिया जाता है, उन्होंने जितने भी खान मेहंदी हसन साहब के साथ सॉन्ग गाए वो सारे हिट हुए, नाहिद अख्तर को नो डाउट। ये उस वक्त की बात है, पुराना मैसेज है ना। और नदीम भाई एक और बात है, आपके वो सारे पुराने लिसनर एकदम सारे एक ही वक्त में गायब हो गए, जैसे इमरान रियाज, सीमा ढाई नंबर वाली, एक और भी थी सीमा खान है, और अरूसा, और सुनो रिजवान गार्डन वाले भाई, और भी तीन चार हैं। मेरा कहना सिर्फ ये है कि सारे एक साथ ही क्यों चले गए, मैं अभी बताता हूँ आपको। कोई नहीं गया, एक और भाई भी थे जो क्रिकेट पर बहुत ज्यादा चर्चा करते थे, वो हमारे आसिफ थे, और बहुत सारी इन्फॉर्मेशन दिया करते थे। अच्छा एक तो हमारे हैदराबाद से वो अंपायर हैं वो आते थे, और आसिफ है। इस गेम को पंजाबी में हड्डी टप्पा कहते हैं, जो आपने बताई है हड्डी टप्पा, एक और नाम आ गया भाई। अच्छा अब आपको मैं बताता हूँ मिर्जा साहब, ये जितने भी लिसनर्स के नाम लिए ना, ये ज्यादातर जो है कॉल्स पर आते थे हमारे पास, इनकी कॉल्स आती थी सबकी, सीमा ढाई नंबर वाले की भी, और उसके अलावा सीमा साइम की भी, सीमा खान की भी, और अरूसा भैना की भी, रिजवान भाई की भी, और उसके साथ साथ हमारे जो है इमरान भाई भी, नसीम कुरैशी साहब, बेतहाशा ऐसे लिसनर्स हैं हमारे, शहाब अंकल, ये वो मेरे तमाम लिसनर्स जो ज्यादातर जो है
کالز پر آیا کرتے تھے. تو اب ایک عرصے سے آپ کو پتا ہے کہ کالوں کا سلسلہ جو ہے وہ منقطع ہوا ہوا ہے, تو جس کی وجہ سے ہم نہ ان کی آواز سن پاتے ہیں اور نہ میسجز یہ کرتے نہیں تھے, پہلے بھی نہیں کرتے تھے. یعنی کہ سمجھ رہے نا, اس طرح تو ہوتا ہے اس طرح کے کاموں میں. سنجو کے میسج اور آ گئے ہیں. چاچی نے سلام کا جواب دیا تھا, بالکل دیا تھا. زبردست رونق ماشاءاللہ سے. لالا کو سلام کہہ دیں, اتنے کم میسج کر رہے ہیں کیوں لالا؟ آج مجھے اداس لگ رہے ہیں فل ٹائم. ابھی میں نے لالا آپ کو گانا ڈیڈیکیٹ کرنا ہے. اگر تم کسی کو خوش کرنا چاہتے ہو تو اپنا دل دینے سے پہلے اسے اپنے کان دو, کیونکہ آدھی خوشی اسی میں ہے کہ ہمیں کوئی سننے والا مل جائے. واہ واہ واہ واہ واہ واہ بھائی, بہت گہری بات ہے یہ, بہت گہری بات ہے بھائی, بہت بڑی, بہت اعلیٰ بات ہے. اس پر چرچا نہیں کروں گا, سیریس نہیں ہوں گا میں. اور گانے پسند آ رہے ہیں سنجو کو, تھینک یو ویری مچ سنجو. اور بھی گانے بڑے اچھے اچھے سے ہیں, وہ بھی آپ کو پسند آئیں گے. مشک آ گئے ہینڈسم, خاموش نہیں ہوئی, پیٹ پوجا کے لیے کچن ڈھونڈ رہی تھی, کچن میں کچھ سن رہی ہوں. جان تو چھوڑوں گی نہیں. جانو برگر ملے گا یا نہیں؟ جانو برگر جانو. عامر بھائی کو بھی گانا ڈیڈیکیٹ کرنا. عامر بھائی بے فکر رہے, اور ہمارا جانو برگر والا بھی سن رہا ہوگا, ہمارے شاید آصف ملا نہاری والے بھی سن رہے ہوں. اچھا بے تحاشا میرے لسنر ہیں جو کہ 13B 13A 13C میں رہتے ہیں گلشن اقبال میں, تو جب میں گزرتا ہوں تو کوئی نہ کوئی کہتا ہے ندیم بھائی آج کا شو اچھا تھا. خوشی بھی ہوتی ہے مجھے تھوڑا سا, چھما بھی آ جاتی ہے. گل تیرا رنگ چرا لائے گلزاروں سے چٹکلے ادھر سے بھی آئے ہوئے. ابھی کمال ہے بھائی, کمال ہے. ٹیچر کہتی ہے کہ تم دیر سے کیوں آئے؟ پاپو کہتے ہیں امی ابو لڑ رہے تھے. ٹیچر وہ لڑ رہے تھے تو تم دیر سے کیوں آئے؟ پاپو میرا ایک جوتا امی کے پاس تھا اور ایک جوتا ابو کے پاس تھا. ٹیچر تم دیر سے کیوں آئے؟ یہ وہی والا ہے بھائی. ہاں ای میل چاہے جتنی مرضی ترقی کر لے, میسجز چاہے جتنی مرضی ترقی کر لیں, جلدی سے پہنچ جائیں, مگر خبر پہنچانے کا تیز ترین ذریعہ آج بھی فی میل کے پاس ہے. گل صاحب آپ کے چٹکلے اچھے ہیں, مزیدار ہیں بھائی, مزہ آ رہا ہے, مزہ آ رہا ہے بھائی, بہت اعلیٰ بہت اعلیٰ. ویسے یہ بات فیکٹ ہے, فی میلز جو ہیں واہ واہ واہ واہ, ای میل کیا ان کے سامنے کوئی اوقات نہیں رکھتی. اچھا ندیم بھائی یہ کیا بات ہے کہ بزی لوگ کوالیفائڈ ہوتے ہیں لیکن ان کو میسج کرنا نہیں آتا؟ صاحبزادہ صاحب کیا بات کی آپ نے. یہ بزی لوگ جو ہوتے ہیں نا, یہ جو کوالیفائڈ ہوتے ہیں, ان کو میسج کرنا آتا ہے, مگر یہ میسج صرف اور صرف کیونکہ کوالیفائڈ ہوتے ہیں وہاں کرتے ہیں جہاں سے ان کو فائدہ ہو یا کوئی مطلب ہو. یعنی کہ سمجھ رہے ہیں نا آپ. ہینڈسم سنجو کو سانگ مزے کا جوک تھا. اچھا سنجو کو سانگ ڈیڈیکیٹ کرنا ہے اور مزے کا جوک تھا جوتے والا. اور پاکستان بازار سے رہنا کہہ رہی ہیں, آپ کو بہت سارا تھینکس, میری فرمائش پوری کر دی آپ نے. چپ کر شو سنوں گی, کوئی فرمائش کروں گی, بس نیکسٹ ویک پر آپ کو یہ گانا مل جائے تو چاچی آنٹی زرداری انکل عمران بھائی کو ڈیڈیکیٹ کر دیجیے گا دلوں میں. اچھا اچھا اچھا گانا آگے گانا بھی لکھا نیکسٹ ویک میں میری پیاری سی بہن, میں یہ بالکل نوٹ کر لوں گا اور آپ کے لیے چلائیں گے. ڈونٹ وارے ڈونٹ وارے, میرا گلا خشک ہو رہا ہے. تو اب جائیں گے فوراً سے پیشتر ایک بہت ہی پیارے سے ٹریک کی جانب. یہ پنجابی مووی کا ٹریک ہے اور یہ ٹریک نورین توصیف کی جانب سے سنجو کو انہوں نے ڈیڈیکیٹ کیا. سنجو آپ کے لیے گانا ہے. ویسے گانا بہت سپر ڈپر ہٹ اور بہترین تھا. ایلو پھڑو اپنے دور کا.